0: प्राइम एफएम 104.5 मेगाहर्ट्ज, अ प्लेस अफ योर फिलिङ्स।
1: नमस्कार मामा, कता हुनुहुन्छ?
2: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
1: कहाँको हाट बजार हो मामा?
2: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
1: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
2: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक दोलखा रामेछाप ओहोर दोहोर गर्ने र मुख्य रूपमा पलानचोक दोलखाघाट सुकुटे घुमेर फर्कनुहुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
1: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ, त्यतै भेटौँला है त मामा।
2: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यही जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनि अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।

0: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगेको देख्छु, दिउँसो फेरि फेरि कतै निस्क्या पनि देख्दिन, के गर्दैछस् है त?
1: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
0: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावी गएर फस्लास् नि फेरि। राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
1: त्यसको त चिन्तै छैन दाई। बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
2: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्विन एजुकेशनल करियर प्राइभेट लिमिटेड।
1: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
2: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टू ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonipaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फर्विट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
1: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
3: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस्त भन्नुहोस् त।
1: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
3: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन। अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ। औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
4: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9841688494, 9849728898।
5: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
1: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
5: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
1: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ। त्यसैले मैले त हिजो मात्रै बनिपा बुडोल स्थित रेयुकाई एईको मासु नागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
5: के भने त आँखाको डाक्टरले?
1: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
5: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
6: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ। यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा। 0116615080 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 0116615080। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: बुन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान, मिति 2083 असोज 9 गते शुक्रबार, स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी, उप इकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल, उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोम्लु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार, इकाई ढुङखर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क, उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी, उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती, स्थान पनौती बेनकोइट पनौती, उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: साथी कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एग्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
1: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
2: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-4977-05, 9855-12-0174-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चो।
4: ओहो पाण्डे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
5: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन। त्यही भएर बनेपाको 4 बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ। त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
6: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको 4 दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
7: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निःशुल्क दाँत निकालिन्छ।
8: स्थान: अरनिको हाइवे, बनेपा 4 दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 9841007017, 9841007017।
9: होइन हो काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
10: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
9: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
10: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ। त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
9: के भने त आँखाको डाक्टरले?
10: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
9: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
6: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ। यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।
1: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
10: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
3: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पाशोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
11: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
3: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
12: हामीले त सुरक्षित उत्पादन गर्यौ, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौ, बिसारीको असरबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
3: जाइका तथा लभ ग्रीन जापानको सहयोगमा लभ ग्रीन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
13: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेटीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।

0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
1: ल्याउँछन् ल्याउँछन् अब तिम्रो बाबाले टिभी। मा आएको यत्रो वर्ष भइसक्यो, त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ, जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
3: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलईडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।

0: वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तिन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल पनौती छ नवबुद्ध मार्ग ग्लोबल आईएमई बैंक पछाडि प्रोप्राइटर अरुण कर्मचार्य मोबाइल नम्बर 98400072727

0: बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन् रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ
2: होइन के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ फेरि अलिक चिन्तित पनि हुनुहुन्छ खासमा समस्या चाहिँ के छ
1: के हुनु नानी स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन बाथ रोगको समस्या आफैलाई छ ज्यान सन्चो छैन कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्नेसम्म पर्न थालिसक्यो केही बुझ्नै सकेका छैन भने
2: मेरो पनि घरमा उस्तै समस्या छ भने बुवालाई सुगर प्रेसरको रोग छ भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन् यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो
3: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन
1: यदि त्यसो हो भने तपाईँको लागि सिडब्ल्युसी पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज मात्र रु 3400
3: हामी कहाँ सुगर परीक्षण मृगौला सम्बन्धी जाँच मुटु रोग बाथ रोग कलेजो रोग थाइराइड रोग इन्फेक्सन र पिसाब सम्बन्धी जाँच छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ विस्तृत जानकारीको लागि सम्पर्क सिडब्ल्युसी पोलिक्लिनिक कम्युनिटी वेलनेस सेन्टर मेडिकल पोलिक्लिनिक अग्रिम नाम दर्ताको लागि 011-6601-67 98-11-6605 लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ सिडब्ल्युसी पोलिक्लिनिक
4: जापान नेपालीहरूको सपनाको देश पढ्न होस् या रोजगारीका लागि जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि
5: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज

यथार्थको पर्याय यो हो प्राइम न्युज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा मध्याह 12 बजेको प्राइम न्युजबाट म गोमा थापाको नमस्कार। प्राइम न्युज शुरू गरौं। नेपाली कांग्रेसमा दुईवटा महाधिवेशन हुने निश्चित देखिएको सम्बन्धी प्रसंगबाट नेपाली कांग्रेसका संस्थापन र इतर पक्षले पार्टीको 15 महाधिवेशन अलग अलग गर्ने भएका छन्। दुवै पक्ष सहमति भन्दा बेग्ला बेग्लै महाधिवेशन प्रक्रियामा होमिएकाले चमत्कार नभए कांग्रेसमा 15 महाधिवेशन दुईवटा हुने देखिएको हो। गत पुसमा विशेष महाधिवेशन मार्फत चुनिएका गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज 16-19 उन्नाइसमा महाधिवेशन गर्न तयारी तीव्र पारेको छ। संस्थापन पक्षले महाधिवेशनका लागि असोज 16-20 गतेसम्म भिरकुटी मण्डपको प्रदर्शनी हल बगैंचा पार्किङ स्थल बुकिङ गरिसकेको छ। वाडा पालिका प्रदेश प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन गरेर सिधै महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने तयारी छ। निर्वाचन समितिले अधिवेशनका लागि बिहिबार साथै प्रदेशमा निर्वाचन संयोजक खटाएको छ। यता संस्थापन इतर पक्षले असोज 15 वडा अधिवेशन शुरू गरेर मंगसिर 21-23 केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ। केन्द्रदेखि वडासम्म महाधिवेशन तयारी समिति बनाउने गरी इतर पक्ष पनि अगाडि बढ़िसकेको छ। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका स्वकीय सचिव

भानु देउवाले दुईवटा महाधिवेशन हुने निश्चित भएको बताए। सर्वोच्च अदालतको फैसला नआई सहमतिको सम्भावना नरहेको उनले बताए। गत साउन 21 सर्वोच्चले वैशाख 4 फैसला पुनरावलोकन हुने अनुमति निस्ता दिएपछि देउवा पक्ष सहमति भन्दा अन्तिम फैसलाको पर्खाईमा देखिन्छ। थापा नेतृत्वको कार्यसमितिलाई कानूनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको संयुक्त इजलासले सदर गरेको फैसला पुनरावलोकनको प्रक्रियामा प्रवेश गरेपछि देउबा पक्ष छुट्टै महाधिवेशन गर्ने निष्कर्षमा पुगेको हो। देउबाले सभापति थापासँग भेट नचाहेका छैनन्। भदौ 1 थापाले देउबासँग भेटवार्ताका लागि समय मागेका थिए। भदौ 3 साता मात्रै भेटवार्ताका लागि देउबा सचिवालयबाट थापालाई फोन आएको थियो। देउबाका प्रमुख स्वकीय सचिव भानुले सभापति थापाबाट एक पटक भेटवार्ताका लागि समय मागिएको बताए। सभापति थापासँग भएको छलफलबारे ब्रिफिङ गर्न सोमबार चुनदेवी पुगेका शेखर कोइरालासँग देउबाले सर्वोच्च अदालतको फैसला पर्खन उपयुक्त हुने जवाब फर्काएका थिए। अहिले छुट्टा छुट्टी महाधिवेशन गरेर जानुपर्ने देउबाको जोड थियो। पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा पुनरावलोकनको हिन्निस्सा आउनु अघि इतर पक्षले राखेका माग सम्बोधनका संस्थापन पक्ष सकारात्मक देखिएको थियो। तर इतर पक्षले 14 महाधिवेशनबाट आएको कार्यसमितिमा फर्किनुपर्ने अडान लिएपछि काँग्रेसमा सहमतिको सम्भावना क्षीण बनेको हो। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताको क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज उद्धार राहत तथा पुनर्स्थापनाका कार्यलाई सरकारले तीव्रता दिएको जानकारी गराएका छन्। प्रधानमन्त्री शाहले बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई समेत सरकारले प्राथमिकतामा राखेको बताए। सो क्रममा उनले न्यूजील्याण्ड सरकारले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्र रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउने विषयमा न्यूजील्याण्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रह गरेका छन्। वार्ताका क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्यूजील्याण्ड सरकार तथा जनताको तर्फबाट समवेदना र एकबद्धता व्यक्त गरेका छन्। यही भदौ 10 रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका सुरुङ र हेड बक्समा फसेकाहरूको खोजी भइरहेको छ। नेपाली सुरक्षाकर्मी सहित भारत चीन दक्षिण कोरियाली सहितका देशबाट आएका विज्ञहरू खोजीमा सक्रिय छन्। माथिल्लो त्रिशुली 1 चिलिमे त्रिशुली 3B र लाङटाङ खोला जलविद्युत आयोजनाबाट सम्पर्कविहीन भएकाहरूको खोजी जारी भइरहेको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इम्प्यानका अनुसार हिजो माथिल्लो त्रिशुली 1 थप 1 शव फेला परेको छ। त्यस्तै चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्र केही ग्याप देखिएको र आवाज दिँदा इको आएको उद्धार टोलीले जनाएको छ। त्रिशुली 3B जलविद्युत आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन गर्दा अहिलेसम्म केही फेला पर्न नसकेको इन्प्यानले जानकारी दिएको छ। भोटेकोसी बाढीले 11 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ भने अझै 900 भन्दा धेरै सम्पर्कविहीन छन्। रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 आएको भीषण बाढीका कारण 5 15 पालिकामा ठूलो संख्यामा घरधुरी तथा जनसंख्या प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनका 15 पालिका रहेका छन्। बाढीबाट 16,110 घरधुरीका 64,335 प्रभावित भएका छन्। प्रत्यक्ष रूपमा बाढीबाट 7,570 घरधुरी प्रभावित भएका छन्। प्रभावित जनसङ्ख्या मध्ये 16,769 पुरुष र 16,192 महिला रहेका छन्। रसुवामा 4 पालिकाका
16 वडा बाढीबाट प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर 1, 2, 3, 5 र 6 प्रभावित भएका छन्। यहाँ बाढीका कारण 1,303 घर तथा भवनमा क्षति पुगेको छ। ती क्षेत्रमा रहेका 1,444 घरधुरीका 5,743 जना प्रभावित भएका छन्। कालिका गाउँपालिका वडा नम्बर 1 प्रभावित भएको छ। त्यहाँ 114 भवनमा क्षति पुगेको छ भने 119 घरधुरीका 491 जना प्रभावित भएका छन्। त्यस्तै आमा छोङदिङमो गाउँपालिकाका वडा नम्बर 1, 2, 4 र 5 प्रभावित भएका छन्। यहाँ 76 भवनमा क्षति पुगेको छ भने 177 घरधुरीमा रहेका 313 जना प्रभावित भएका छन्। उत्तर गया गाउँपालिका वडा नम्बर 1 देखि 5 प्रभावित भएका छन्। यहाँ 165 भवनमा क्षति पुगेको छ। 696 घरधुरीका 2,719 जना प्रभावित भएका छन्। नुवाकोटमा 4 पालिकाका 21 वडा प्रभावित भएका छन्। बेलकोटगढी नगरपालिका वडा नम्बर 5, 7 र 8 प्रभावित भएका छन्। त्यहाँ 1,083 भवनमा क्षति पुगेको छ। 1,127 घरधुरीका 4,483 जना प्रभावित भएका छन्। विदुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 र 12 प्रभावित भएका छन्। त्यहाँ 5,228 भवनमा क्षति पुगेको छ। 5,928 घरधुरीका 23,230 जना प्रभावित भएका छन्। किस्पाङ गाउँपालिका वडा नम्बर 5 प्रभावित भएको छ। यहाँ 906 भवनमा क्षति पुगेको छ। 939 घरधुरीका 3,382 जना प्रभावित भएका छन्। त्यस्तै तारकेश्वर गाउँपालिका वडा नम्बर 2 र 4 प्रभावित भएका छन्। यहाँ 178 भवनमा क्षति पुगेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 भदौ कृष्ण कुसे औँसीका दिन जन्मेर विक्रम सम्बत 1953 भदौ कृष्ण कुसे औँसीकै दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएका थिए। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्राएका थिए। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ। यस अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन्। वैदिक सनातन धर्मावलम्बीले आज कुशी औँसी पर्व मनाइरहेका छन्। हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राउने गरिन्छ। धार्मिक मान्यता अनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ। आजको दिनमा उखेलिएको कुश वर्षभरि देव कार्य र पितृ कार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्रै प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औँसीलाई बुबाको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइने गरिन्छ। यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्दछन् र बाबुको आशीर्वाद लिने चलन छ। बाबु दिवंगत भइसकेकाहरूले पनि भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्रद्धा गर्ने र सिधादान गर्ने गर्छन्। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश बसिया पर्व मनाइँदैछ। भदौ औँसीका दिन मनाइने यस पर्वमा मैथिली समुदायले वैदिक मन्त्र उच्चारण सहित धार्मिक विधिबाट कुश संग्रह गरी घरमा राख्ने परम्परा रहेको छ। मैथिली परम्परामा आज संग्रह गरिएको कुशलाई वर्षभरि गरिने पितृ कार्य, शुभ कार्य तथा विभिन्न धार्मिक कर्मकाण्डमा प्रयोग गरिन्छ। कर्मकाण्डका ज्ञाताहरूका अनुसार कुश बिना हिन्दू परम्पराका अधिकांश धार्मिक कार्य सम्पन्न नहुने मान्यता रहेको छ। आज एकै दिन सुनको मूल्य तोलामा 4,800 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मूल्य प्रतितोला 3,01,000 रुपियाँ तोकेको छ। अघिल्लो दिन 3,05,000
800 रुपियाँमा सुनको कारोबार भएको थियो। यो साताको पहिलो दिन आइतबार सुनको मूल्य 3,07,400 रुपियाँ थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 255 रुपियाँले घटेको छ। अघिल्लो दिन प्रतितोला 4,855 रुपियाँ रहेको चाँदी आज 4,600 झरेको छ। साताको पहिलो दिन आइतबार चाँदीको भाव 4,765 रुपियाँ थियो। यमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह सहर मोखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा यमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ। हुथीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब एल मन्देब जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ। मोखा बाब एल मन्देबबाट झण्डै 80 किलोमिटरको दूरीमा रहेको छ। यमनी सरकारी सैन्य स्रोतका अनुसार हुथी लडाकुहरू लाल सागरका हानिस द्वीपतर्फ समेत अघि बढेका छन्। हुथीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढाएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। राष्ट्रसंघमा भएको छलफलमा यमनमा पछिल्लो समय बढेको सैन्य गतिविधि, हुथीका आक्रमण र त्यसबाट सर्वसाधारण तथा समुद्री यातायातमा परेको असरबारे चिन्ता व्यक्त गरिएको छ। सुरक्षा परिषदका सदस्यहरूले क्षेत्रीय द्वन्द थप फैलिन सक्ने जोखिमप्रति पनि ध्यानाकर्षण गराएका छन्। मोखा कब्जा भएपछि साउदी अरब समर्थित यमनी सरकारी पक्षमाथि ठूलो रणनीतिक दबाव परेको छ। पछिल्ला दिनमा हुथी र सरकारी पक्षबीच आक्रमण तीव्र बनेको छ। यसले बाब एल मन्देब जलमार्ग समेत उनीहरूको प्रभाव बढाउने सम्भावना देखिएको छ। यो मार्गलाई लाल सागर एडेनको खाडीसँग जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो र स्वेज नहर हुँदै हुने विश्वव्यापी व्यापारका लागि यसको ठूलो रणनीतिक महत्व छ। यमनमा सन् 2022 भएको युद्धविरामपछि लामो समयसम्म तुलनात्मक रूपमा शान्त रहेको अवस्था पछिल्लो समय फेरि बिग्रिएको हो। अहिलेको तनावले यमन पुनः व्यापक गृह युद्धतर्फ फर्कन सक्ने चिन्ता बढाएको छ। पहिलो संस्करणको नेपाल भलिबल लिग एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल बेलुकी 6 बजे हुनेछ। एनबीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्काइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजै नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना गरिएको हो। मध्याह 12 बजेको प्राइम न्युज यति नै। हाम्रो अर्को बुलेटिन दिउँसो 3 बजे हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने परेश कार्की र प्राइम न्युज डेकसँगै म गोमा थापालाई बिदा दिनुहोस्। नमस्कार।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलि चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथरोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-011-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक।

नेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाया नेट अब सबै कनेक्टेड

0: म त अब विदेशतिर जाउँ क्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
0: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, भनेपा अर्निको हाइवे तरकारी बजार, प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 98 5 10 34 51, 98 5 10 34 51, 98 08 79 81।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 98 41 79 13 15, 98 5 11 26 793।
2: सबैजना लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
3: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोच गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
2: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
3: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
2: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
3: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिनभित्र उजुरी दिनु पर्दछ। अङ्ग भङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनलाई कारबाही गरौं।
4: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं, महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखेल नगरपालिकाबाट जारी सन्देश।
5: बच्चा जन्मिएको 6 महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउनु परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
6: बनेपामा रेयुकाई एहीको मासु नागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्। समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।
7: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो निवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
8: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
9: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई 1 प्लेट मोमो निशुल्क। चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
8: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 67 81, 98 13 0 67 707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।
10: नमस्कार मामा, कता हुनुहुन्छ?
7: नमस्कार भान्जा, म त कृषि हाट बजार तेरो तरकारी बेच्दै पो छु त।
8: कहाँको हाट बजार हो मामा?
7: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
8: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
7: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलखाघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
8: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ, त्यतै भेटौँला है त मामा।
7: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनि अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: Prime FM 104.5 MHz, a place of your feelings.
1: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
2: भनिपाको काम त सकियो नि हैन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्ने छ। भनिपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि? अब
3: किन नआउनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यही जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो राम्रो अनि चिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, बारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841101681, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: मायालु तिमी कता छौ, मलाई सुन्ने बित्तिकै यो गीत साह्रै मन परेको, मुखमै झुन्डेको मेरो। यस्तो गीत चाहिँ कमै मात्रै बन्छ होइन, गीतको बोल नै मिठो हुनुपर्छ। भिडियो चाहिँ के हुन्छ भने यो स्तरको भिडियो कसैले पनि बनाउँदैन मैले देखेको अनुसारले, अहिलेसम्म मैले काम गरेको अनुसारले। मैले फिल्म गरेको र भिडियो गरेको मलाई केही फरक छैन अहिले।
1: हामीले मेहनत चाहिँ 100% गरेको छौँ, मुभी जतिकै खर्च भएछ अनि मुभीभन्दा कम छैन यो सङ्ग। सरोजीले भन्नुभयो कि एक चाहिँ गीत छ यसले अलग गरौँ या नर्मल भन्दै अलग गरौँ भनेर भन्नुभयो। मैले भने ठिक छ तिमी सेट बनाऊ, यस्तो यस्तो कन्सेप्ट गरौँ। उहाँले भने हुन्छ राम्रो छ भनेर भने यसले सपोर्ट हो सबैको। अगर मैले चाहेर पनि यो हुनुपर्छ भन्ने चाहिँ हुँदैन नि त, सम्पूर्ण टिम मिल्न चाहन्छ, प्रोडक्सनबाट डाइरेक्सनबाट सबै टिमबाट एउटा टिम मिल्नुपर्छ।
2: पहिला गरेको भन्दा अलिक फरक तरिकाले मेरो प्रविधि उयो कोरस त्यही छ, सेट त्यही छ, मुभी तरिकाको सबै छ, तर यति फरक छ कि यसको सेट फरक छ। किनभने सेट बनाएर पनि म्युजिक भिडियो गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ मैले यो अलिकति फरक तरिकाले पानी सानी पारेर सेट बनाएर काम गरेको छु। विशेष यसमा एकदम अनि राजु आर्टलाई पनि मलाई एकदमै धन्यवाद दिन चाहन्छु, किनकि उहाँको मेहनत, उहाँले गर्नुभएको समय, उहाँले गर्नुभएको यो चिजले गर्दाखेरि पनि मलाई जहाँसम्म लाग्छ यो गीत पनि राम्रो हुन्छ होला।
3: अलिकति पहिलाभन्दा चाहिँ धेरै फरक शैलीमा म आफूलाई पनि एकदमै एक्साइटेड छु होइन यो प्रोजेक्टमा चाहिँ। त्यही भएर विक्रम दाइसँग कुरो हुँदाखेरि अब तपाईँको जस यो तपाईँ कन्सेप्ट एकदमै मलाई एकदमै रमाइलो लागेको छ, सरजुल दाईलाई पनि एकदम मन पऱ्यो भन्नुभएको थियो। त्यो माथि अब यो प्रोजेक्टमा अब सञ्जय दाई जस्तो अब एकदमै दामी क्यामराम्यान पनि हुनुहुन्छ, सो अब सबैसँग अब ठुलो एउटा प्रोजेक्ट अब हिस्सा हुनु पाउँदा त हामीलाई एकदम खुसी लाग्छ। सो त्यही हो, सबैजनालाई थ्याङ्क यू सो मच।

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
2: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा। जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
1: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चारदो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।

भायोनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट भायोनेट अब सबै कनेक्टेड

0: त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: पहिले के जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम बाँडिराखेको छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरि।
0: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, भनेपा अर्निको हाइवे तरकारी बजार, प्राइम एफएम को ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9850134551, 9850134551, 9809879121।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841739315, 9851126793।
2: भनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घरको लाग्ने हो कि अब?
3: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ भनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
4: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
3: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नोबेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841106781, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार। नमस्कार मामा, कता हुनुहुन्छ?
5: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
3: कहाँको हाट बजार हो मामा?
5: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
3: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
5: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
3: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ, फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ, त्यतै भेटौँला है त मामा।
5: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा, विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नु पर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान, मिति 2083 असोज 9 गते शुक्रबार, स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी, उप इकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल, उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बुम्लु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा, मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार, इकाई ढुङखर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क, उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी, उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती, स्थान पनौती बेनकोइट पनौती, उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी, समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
0: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
0: एउटै छानामुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चारदो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।

वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वायनेट, अब सबै कनेक्टेड।

0: Prime FM 105.5 MHz, a place of your feelings.
1: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध. घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराऊ. वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ. नक्सा पास गरेर मात्रै घर निर्माण गरौ. बाल विवाह नगरौ नगराऊ. सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ. सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ. आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौं. सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौं. धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे.
2: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ.
3: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस त भन्नुहोस् त.
2: के हुनु बाबु, आजभोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्, तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु.
3: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो. तपाईँले चिन्ता लिनै पर्दैन. अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो. तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ. त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ. अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ. औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ. तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि.
4: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिनागाल जाने मार्गमा. यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ. थप जानकारीका लागि मोबाइल नम्बर 9840688494 98 49 27 68 98.

0: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौँ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
2: हैन हो रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिल्कै गएर आइपुगे देख्छु, दिउँसो फेरि फेरि कतै निस्क्या पनि देख्दिन, के गर्दैछस् है त?
3: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
2: ओहो, तैँले ठिकै गरिछस्। आज भोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावि गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
3: त्यसको त चिन्तै छैन दाई, बनेपा फरविनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
4: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
3: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
4: 100% सीओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक, अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonepaforbit@edu.gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
3: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
5: ल्याउँछु ल्याउँछु, अब तिम्रो बाबाले टिभी माको यत्रो वर्ष भइसक्यो, त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्, कि कसो बाबु?
3: हुन्छ बाबा, गइहालौँ।
4: सबैको चिर परिचित बनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एकमात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित बनेपाको चार्दो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलईडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनु होला।
2: याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एकपटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
6: म त अब विदेशतिर जोङ्क्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
7: पहिले के जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम बाँडिराखेको छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
6: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
7: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बस्यो है गरी।
8: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, बनेपा 10 अर्निको हाइवे, तरकारी बजार, प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 9510334551, 9510334551, 9008879921।
7: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 9841739315, 9551627793।
2: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
9: किन नहुनु दाई, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
2: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि चिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
9: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवील बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 9841410681, 9813067707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

0: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
1: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
0: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
1: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
0: के भने त आँखाको डाक्टरले?
1: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
0: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
2: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अप्नाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अप्नाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाउ, सम्पत्ति जोगाउ, पूर्व सूचना सुनी अघि बढाउ, सतर्क बनाऊ, सुरक्षित रहौ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

भायोनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। भायोनेट, अब सबै कनेक्टेड।

0: तना पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाक्यो हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
1: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् तै, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
2: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनु होला।
3: हाम्रा सेवाहरू
4: 24 घण्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
3: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
2: हाड जोड्नी विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
3: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
4: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
2: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
3: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
2: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
3: सम्पर्क नम्बर 011-66-43-32, 98-035-57-48-92,
2: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड।
5: नहीं रहना मुझे घर पे, नहीं रहना आज तेरे नाल मेरी सारी शाम गुजरनी, नहीं आज मुझे दुनिया की सुननी, मुझे तो है बस अपनी ही करनी।

0: Diplomats.
1: Prime FM 104.5 MHz.
2: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए, केही पनि सिकेनन्, उनीहरूले दुःख पाए। जसले केही बुझे, केही सिके, उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए, उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
3: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
4: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
3: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
5: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
6: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
7: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
8: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
7: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
9: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूले पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
7: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
10: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। बनेपामा यो नजिकै आसपासमा कतै

0: छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घरको लाग्ने हो कि अब?
1: किन नआउनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
2: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनुभएका श्रोताहरूमा दिउँसो 3 बजेको प्राइम न्यूजबाट म गोमा थापाको नमस्कार। प्राइम न्यूज सुरु गरौँ एमाले कार्यदलको बैठक सम्बन्धी प्रसङ्गबाट। एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शनिबार पुनः बस्ने गरी सकिएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदन अध्ययनपछि मूल विषयमा शनिबारको बैठकमा छलफल गर्ने गरी आजको बैठक सकिएको हो। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्ने बारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन 1 घण्टा पनि पछि नसर्ने बताएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महाधिवेशनको तिथि मिति कहीँ कतै सर्छ कि भनेर अलमलमा नपर्न आग्रह गरे। महाधिवेशनमा भाग लिन कसैलाई वञ्चित नगरेको सभापति थापाले बताए। उनले सबैले भाग लिने विश्वास व्यक्त गरे। महाधिवेशन लगतै पार्टी पंक्ति जनतासँग सम्बन्ध जोड्न देश दौडामा निस्किने उनको भनाइ छ। आफू गिरिजा प्रसाद कोइरालाको कार्यकर्ता भएकोले कहाँ जोखिम उठाउनुपर्छ भन्ने कुरा राम्रोसँग थाहा पाएको उनले बताएका छन्। संसद दशैं अघि असोज 16 गतेसम्म चलाउने तयारी भएको छ। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा असोज 16 गतेसम्म संसद चलाउने विषयमा छलफल भएको हो। हप्ताको 3 दिन प्रतिनिधि सभा बैठक बस्ने गरी छलफल भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए। बैठकले संसदको क्यालेण्डर परिमार्जित गरेर समिति बैठकहरूका लागि समय छुट्याउनु पर्ने भन्दै केही समय यता संसद बैठक र समिति फरक फरक दिन राख्ने विषयमा छलफल हुँदै आएको छ। असोज 16 गतेपछि अधिवेशन अन्त्य हुन सक्ने विषयमा परामर्श समितिको बैठकमा छलफल भएको छ। बजारमा देखिएको एलपी ग्यासको अभाव, वितरण प्रणालीमा देखिएको समस्या र सहज आपूर्तिमा आपूर्तिका विषयमा छलफल गर्न नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले आज उद्योगीहरूसँग छलफल गर्ने भएका छन्। मन्त्री शाहले आज बेलुकी 5 बजे ग्यास उद्योगी तथा सम्बन्धित व्यवसायीहरूलाई छलफलका लागि बोलाएका हुन्। पछिल्लो समय ग्यासको अभावको कारण नागरिकहरू घण्टौं लाइनमा बस्नु परेको तथा विभिन्न स्थानमा कालोबजारी बढेको गुनासो आएपछि मन्त्री शाहले आपूर्ति व्यवस्थाप्रति चासो देखाएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दका अनुसार बैठकमा बजारमा देखिएको ग्यास अभाव, सहज वितरण र आपूर्ति व्यवस्थामा देखिएको समस्याबारे गम्भीर छलफल हुनेछ। उनका अनुसार सुरक्षा निकाय र वाणिज्य विभागको संयुक्त टोलीले बजार अनुगमन गरिरहेको भए पनि ग्यास वितरण प्रणालीमा अझै सुधार आवश्यक देखिएको छ। बैठकमा आपूर्ति सहज बनाउन तत्काल चाल्नुपर्ने कदमबारे समेत छलफल हुने बताइएको छ। सरकारले भदौ 10 को भुटेको सिबाडी प्रभावितहरूलाई मासिक 15,000 रुपियाँका दरले राहत दिने भएको छ। मन्त्री परिषदको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 वटा निजी घरहरूमा क्षति पुगेकाले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। बाढीबाट 48 वटा सार्वजनिक भवन, 18 वटा विद्यालय, 7 वटा स्वास्थ्य संस्था र 30 वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,03,54,79,00,000 रुपियाँ बजेट आवश्यक छ। सरकारले भुटेको सी बाढी
पीडितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पश्चातको पुननिर्माणका लागि सरकारले 7 अर्ब 23 अर्ब 31 करोड 52 लाख रुपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्स्थापनाका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड 19 लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनर्स्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ, जहाँ 559 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रीन प्रणालीको पुनर्स्थानका लागि मात्रै 3 अर्ब 90 अर्ब 62 करोड 30 लाख 40 हजार रुपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 59 किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। 33 मोटरेबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्गे पुलमध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनर्स्थानका लागि 73 अर्ब 34 करोड 29 लाख 60 हजार रुपियाँ खर्च लाग्ने देखिन्छ। बाढीको कारण सामाजिक तथा उत्थान क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। यसै गरी व्यापार व्यवसाय बैंक र कृषि समेटिएको उत्पादन क्षेत्रको पुनर्स्थानका लागि 50 अर्ब 77 करोड 49 लाख रुपियाँ लाग्ने आकलन गरिएको छ। उत्पादन क्षेत्र अन्तर्गत 1,806 हेक्टर कृषि बाली, 17 बैंक शाखा र 4,800 व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन्। 5 जिल्लाका प्रभावित 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि 94 अर्ब 75 करोड 31 लाख रुपियाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि 51 करोड 54 लाख रुपियाँ आवश्यक पर्ने प्रतिवेदनले औँलाएको छ। प्रतिवेदनले पुनः निर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जसअनुसार आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड 50 लाख रुपियाँ र दीर्घकालीन पुनर्निर्माणका लागि 7 अर्ब 14 अर्ब 58 करोड 2 लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका जेतपुर सिमारा उपमहानगरपालिका एकका प्रोगेश चौधरी सहित 10 बारा जिल्ला अदालतले रिहा गरेको छ। न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 67 र 72 बमोजिम 20,000 रुपियाँ नगद धरौटी वास्तु बराबरको जमानत दिन आदेश दिएको हो। अदालतले प्रोगेशका बुबा इन्द्रजित, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापा मगर, नवीन विक र शेष हमु दिनलाई साधारण तारिकमा छाडेको छ। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले रिहा गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ। बालिकाका बुवा मनोज चौधरीको किटानी जारी दिएका थिए। सोही आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शारीरिक बन्धक, जबरजस्ती करनी र कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतमा पेश गरेको थियो। अदालतले घटनामा उनीहरूको संलग्नता देखिने ठोस प्रमाण नदेखेपछि रिहा गरेको हो। आदेशसँगै उनीहरू बिहिबार साँझ छुटेका छन्। यसअघि अदालतले उक्त घटनामा प्रतिवादी बनाइएका 2 नाबालकलाई बाल सुधार गृह पठाउने आदेश गरेको थियो। न्यायाधीश अधिकारीहरूले इजलासले बुधबार 2 नाबालकलाई बाल सुधार गृहमा राखी घटनाको पूर्वपक्ष गर्न आदेश दिएको हो।
उक्त आदेशसँगै उनीहरूलाई वीरगन्ज स्थित बाल सुधार गृह पठाइएको 12 प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्। बाल सुधार गृहमा पठाइएका दुई मध्ये एक नाबालकको घटना आफूले गरेको स्वीकार गरिसकेका छन्। बालिकाको शव भेटिएकै दिन पक्राउ परेका नाबालकले बालिकालाई चकलेट खुवाएर बलात्कारपछि हत्या गरेको बयान दिएका थिए। नाबालकको बयान घटनास्थल र शवको अवस्थासँग मिल्दोजुल्दो भएपछि घटनामा उनकै संलग्नता रहेको निष्कर्ष प्रहरीले निकालेको छ। गत साउन 31 गते बिहान खेलिरहेको अवस्थामा 3 वर्षीय गरिमा चौधरी हराएकी थिइन्। परिवार तथा स्थानीयले खोज तलास गर्ने क्रममा भदौ 2 गते दिउँसो बालिका जितपुर सिमरा उपमहानगरपालिका 1 भक्तिनगर टोली स्थित वीरबहादुर रोक्काको खाली घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घटनालाई लिएर देशभर आन्दोलन चर्किएको थियो। भदौ 6 गते गृह मन्त्रालयमा गृहमन्त्री कानुन मन्त्री प्रहरी महानिरीक्षक सहित सरकारी टोलीसँग मृतक बालिकाका बुवा मनोज र आमा मानमथीले वार्ता गरेका थिए। वार्तामा 3 बुँदे सहमति भएपछि बालिकाको भदौ 7 गते कलैयाको पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो। बालिकाका बुवा मनोज र आमाले दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गरेका थिए। स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक तथा वरिष्ठ पत्रकार ऋषि धमालाले पनि आवश्यक परे कानुन परिमार्जन गरेर भए पनि दोषीलाई कडा सजाय दिनुपर्ने बताउँदै आएका थिए। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्त्वपूर्ण खनिज प्रविधि र जलवायु भित्तालाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आएका छन्। यसैबीच चिनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। ब्रिक्स उदयमान तथा विकास उन्मुख अर्थतन्त्र भएका देशबीच आर्थिक, राजनीतिक, व्यापारिक, वित्तीय प्रविधि र बहुपक्षीय सहकार्य बढाउने अन्तर सरकारी समूह हो। अहिले ब्रिक्समा 11 सदस्य राष्ट्र छन्।

पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल बेलुकी 6 बजे हुनेछ। एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना गरिएको हो। दिउँसो 3 बजेको प्राइम न्युज यति नै। हाम्रो अर्को बुलेटिन साँझ 6 बजे न्युज फटाफट हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने परेश कार्की र प्राइम न्युज डेकसँगै म गोमा थापालाई बिदा दिनुहोस्। नमस्कार।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी। उप इकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङखर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: जापान नेपालीहरूको सपनाको देश पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
0: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
0: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चारदो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मंगलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
1: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निःशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 98-40-49-77-05, 98-512-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा 5 काभ्रे पलाञ्चोक।

0: फायरनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तिन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। फायरनेट, अब सबै कनेक्टेड।
1: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
2: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
1: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल्स गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
2: फोन नम्बर 011-6673-33, 98-510-086-38, 98-41-50-86-38।
1: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
3: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
4: ल्याउँछु न अब तिम्रो बाबाले टिभी, माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
5: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्। कि कसो बाबु?
2: हुन्छ बाबा, गइहालौँ।
6: सबैको चिर परिचित अनेपाको चारदो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चारदो बाटो प्रहरी बिट सँगै। हामी कहाँ एलईडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 98-41-40-58-94, 98-41-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: हैन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलि चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्नेसम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक।

0: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसायजन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।
1: भनिपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेछ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्नेछ। भनिपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, त्यो पनि सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
2: किन नआउनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
3: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो, राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
2: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98 41 10 67 81, 98 13 0 67 707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार। जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्षहरू गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
4: होइन ए काका, के को गनगन हो तपाईँको यो? अलिक खुलस त भन्नुहोस् त।
2: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
4: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
5: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी, बनेपा तिन्दो बाटो सिराघाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 98 41 68 88 94, 98 49 27 68 98।

0: हिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान, मिति 2083 असोज 9 गते शुक्रबार, स्थान इकाइ बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि, उपइकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल, उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बुम्लु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार, इकाई ढुङ्खर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क, उपइकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भोगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म। इकाई भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट नमबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उपइकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी, उपइकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय कोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।
0: इकाई पनौती, स्थान पनौती बेनकोइट पनौती, उपइकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव डोरेन्द्र राज सापकोटा, बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: हैन हो काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
3: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
2: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
3: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
2: के भने त आँखाको डाक्टरले?
3: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नु भएको छ।
2: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
4: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
1: ल्याउँछन् ल्याउँछन् अब तिम्रो बाबाले टिभी। माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
2: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसकेँ। यो पटक मैले किनेरै ल्याउनु भइसकेँ। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्। कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
3: सबैको चिर परिचित अनेपाको चारदो बाटो चोकैमा रहेको सबैतिरबाट पाइक पर्ने एकमात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चारदो बाटो प्रहरी बिट सँगै हामी कहाँ एलईडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपर मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनु होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841404994, 9841424434। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
5: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
4: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपचि, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-4977-05, 9855-12-0174-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चोक।

0: प्लस टू पास पनि गरियो, यो बाँकी रहेको समय कसरी सदुपयोग गर्ने होला?
1: होइन, के को चिन्ता लिएर बसेको? म त कोरियन भाषा पढेर कोरिया जाने हो।
0: कोरिया जान त मलाई पनि मन छ नि, तर बनेपामा राम्रो कोरियन भाषा पढाउने स्कुल कहाँ छ र?
1: त्यसका लागि चिन्तै गर्न पर्दैन। म्यानुफ्याक्चरको पहिलो सिफ्टमा 82% नतिजा ल्याउन सफल अल्फा कोरियन भाषा स्कुल छँदैछ नि।
2: हजुर, तपाईँको कोरिया जाने सपना अब हामी पुरा गर्नेछौँ। अल्फा कोरियन भाषा स्कुल बनेपा टेलिकमको पछाडी।
0: थप जानकारीको लागि सम्पर्क 97-66-42-42-42, 011-66-57-42।
2: हजुर, इपिएस सम्बन्धी सम्पूर्ण तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ।

0: Prime FM 105.5 MHz. A place of your feelings.
1: बच्चा जन्मिएको छ महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउन परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
2: बनेपामा रेयुकै एईको मासुनागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्, समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।
3: बनेपाको काम त सकियो नि होइन विकास, तर मलाई चाहिँ यार एकदमै भोक लागिरहेको छ। मेरो चाहिँ यो खाजा खाने समय हो, तर हामीसँग समय थोरै छ, घर फर्किनु पर्ने छ। बनेपामा यो नजिकै आसपासमा कतै छिटो हुने मिठो खाजा खान पाउने, तिमीले सस्तोमा राम्रो नेवारी परिकार पाउने ठाउँ कतै तिमीलाई थाहा छैन? फटाफट खाजा खाएर घर पो लाग्ने हो कि अब?
4: किन नआउनु दाइ, हामी साथीभाइले सधैँ खाजा खाने ठाउँ बनेपा तरकारी बजारको मुखैमा रहेको नवदुर्गा नेवारी खाजा घर, त्यहाँ त एकदमै मिठो खाजा पाइन्छ। हिँड्नुहोस् त्यहीँ जाउँ, तपाईँलाई थाहा थिएन र?
3: हजुर, बनेपाको तरकारी बजारको मुखैमा रहेको सस्तो राम्रो अनि छिटो सफा वातावरणमा रहेको नवदुर्गा नेवारी खाजा घर, खाजा तथा खानाका लागि सधैँ सम्झनु होला। हामी कहाँ नेवारी खाजा, सादा खाजा, विभिन्न प्रकारका नेवारी सेट, मोमो, भारा लगायतका खाना तथा खाजाहरू पाइन्छ। ग्रुपमा आउने तथा 10 जना आउनेलाई एक प्लेट मोमो निशुल्क, चिकन बफ र माछा खाना सेट जम्मा 200 मात्र, मटन खाना सेट 300 रुपियाँ मात्र।
4: हजुर, नवदुर्गा नेवारी खाजा घर, तरकारी बजार गेटमै, नवेल बैंकको तल्लापट्टि। सम्पर्क मोबाइल नम्बर 98-41-10-67-81, 98-13-067-707। नवदुर्गा नेवारी खाजा घर, बनेपा तरकारी बजार।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरेँ कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि गाएको गीत गाउनु

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी। उप इकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: धुलीखेल नगरपालिका वडा नम्बर 2 का सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध।
3: घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराउ।
2: वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ।
3: नक्सा पास गरेर मात्रै घर निर्माण गरौ।
2: बाल विवाह नगरौ नगराउ।
3: सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ।
2: सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ।
3: आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ।
2: सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौ। धुलीखेल नगरपालिका वडा नम्बर 2 को कार्यालय रवि काभ्रे।
4: सबैजना लैङ्गिक हिंसा भनेको मात्र सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
5: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक मानसिक यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोच गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
4: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
5: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
4: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
5: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिन भित्र उजुरी दिनु पर्दछ। अङ्ग भङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानून बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनेलाई कारवाही गरौं।
3: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं। महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखेल नगरपालिकाबाट जारी सन्देश।

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडी, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 9840072727।
2: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
3: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
4: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
5: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
4: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
6: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
4: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
7: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
8: होइन ए काका, के को गनगन हो तपाईँको? यो अलिक खुलस त भन्नुहोस् त।
7: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
8: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
9: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9840688494, 9849478898।
2: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
7: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
2: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
7: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
2: के भने त आँखाको डाक्टरले?
7: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
2: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
10: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80 याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक, CWC पोलिक्लिनिक।
0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ, एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न, अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछु ल्याउँछु, अब तिम्रो बाबाले टिभी माको यत्रो वर्ष भइसक्यो, त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
4: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके, यो पटक मैले किनेरै ल्याउने भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु, अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौ जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
2: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै। हामी कहाँ LED टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ता बन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनु होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 9841-40-58-94, 9841-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला, तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।

हिरा खेतैभरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: is the prime time.
1: यति बेला साँझको छ बजेको छ।

0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 9840072727।
0: ओहो पाण्डे, निकै खुसी देखिन्छ जस्ता, कता गएर आइस त?
2: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
0: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
3: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
4: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 9841007017, 9841007017।
5: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अप्नाउनुहोस्। यो के हो बाबु?
6: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा, विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
5: ए, अब हामीले के गर्ने त?
6: आवश्यक सामान तयारी गरौँ आमा, सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ, अनि खोला किनारतिर नजाउँ है।
5: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
6: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस्, अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
7: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
6: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि, बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
5: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
6: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
8: जीवन बचाउ, सम्पत्ति जोगाउ, पूर्व सूचना सुनि अघि बढाउ, सतर्क बनाऊ, सुरक्षित रहौ।
6: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।
9: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्युज, प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा साँझ 6 बजेको न्युज फटाफटमा म विकास तिमल सिन्हाको नमस्कार। न्युज फटाफट सुरु गरौं। प्रधानमन्त्रीले उद्योगी व्यवसायीसँग छलफल गरेका सम्बन्धी प्रसंगबाट निजी क्षेत्रको खस्किन

मनोबल र नीतिगत अस्वस्थता हटाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी व्यवसायी बीच झन्नै 2 घण्टा गम्भीर छलफल भएको छ। शुरूमा आधा घण्टाका लागि तय गरिएको छलफल लम्बिँदै 2 घण्टासम्म तन्किएको हो। छलफलमा चौधरी समूह सिजीका विनोद चौधरी, आईएमई समूहका चन्द्र प्रसाद ढकाल, राजनीतिज्ञ एवं लिटल एन्जल्स एजुकेसन ग्रुपका उमेश श्रेष्ठ र गोल्यान समूहका पवन कुमार गोल्यान सहभागी थिए। प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका समस्या समाधान गर्न आवश्यक परे विद्यमान कानून संशोधनदेखि नयाँ कानून निर्माणसम्म गर्न तयार रहेको बताएका थिए। सोही छलफलमा उनले अनाहकमा व्यवसायीलाई धरपकड नगर्ने र ढुक्क भएर लगानी विस्तार गर्न आग्रह समेत गरेका छन्। बारा सिमाराकी बालिका गरिमा चौधरीको अपहरण जबरजस्ती करणी तथा हत्या प्रकरणमा बारा जिल्ला अदालतले 2 बालकलाई बाल सुधार गृहमा पठाउने र अन्य 10 प्रतिवादीलाई तारिखमा राखेर रिहा गर्ने आदेश दिएको छ। अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले भदौ 24 गते 2 बालकलाई पूर्वपक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश दिएको हो। अदालतले ती 2 बालक विरूद्ध संकलित बयान, सब परीक्षण प्रतिवेदन, चिकित्सकीय परीक्षण, डीएनए परीक्षण, मनोसामाजिक परामर्श प्रतिवेदन लगायतका प्रमाणलाई आधार मानेको आदेश पत्रमा उल्लेख छ। अदालतले कानूनको विवादमा परेका बालकहरू विरूद्ध अभियोगमा मागदाबी अनुसार सजाय हुन सक्ने आधार देखिएको भन्दै मुद्दाको पूर्वपक्ष अघि बढाउन आदेश गरेको हो। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधि लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू समराज अरियाल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गरी सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। भदौ 10 गते रसुवाको भोटेकोशी बाढीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 199, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5,130 जना सम्पर्क विहीन छन्। बाढीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। राप्रपाले पार्टीले कारवाही गरेका र कारवाही प्रक्रियामा रहेका 7 नेतालाई पार्टीको कुनै पनि गतिविधिमा संलग्न नगर्न निर्देशन दिएको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले काठमाडौँ, चितवन, दोलखा र धादिङ जिल्ला समितिलाई पत्र पठाउँदै ती नेताहरूलाई पार्टी गतिविधिमा सहभागी नगराउन भनेका हुन्। उद्धव थापा, राजेन्द्र प्रजापति, राजु विष्ट, गिरबहादुर तामाङ पार्टीको साधारण सदस्यबाट निष्कासन भइसकेको र मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङले कारवाही प्रक्रियामा रहेको पत्रमा उल्लेख छ। खाना पकाउने ग्यासमा कालोबजारी भएको र नागरिकहरू आधारभूत आवश्यकताका लागि दिनहुँ लाइनमा बस्नुपर्दा पनि सरकार मुखदर्शक बनेको भन्दै शुक्रबार विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नेपाल आयल नियमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। मुलुक प्राकृतिक विपत्ति र शोकमा रहेका बेला बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी मौलाएको भन्दै संयुक्त विद्यार्थी आन्दोलन सम्बद्ध विद्यार्थीहरूले निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको लाचारीपनप्रति कडा व्यङ्ग्य गर्दै जनता अनेक संकटमा, किन चाहियो सरकार फोकटमा र ग्यासको कालोबजारी बन्द गर लेखिएका प्लेकार्ड बोकेका थिए। लगातार 2 दिन घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा जलविद्युत, लगानी र निर्जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 238 कम्पनीको शेयर बढेकोमा 30 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबड भएको छैन। आज उपकार लघुवित्तको शेयर 10.5% बढेको छ। बजार बढेको दिन मल्टिपर्पोज फाइनान्सको सेयर 5.71% घटेको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथका आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन,
महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धता भन्दा व्यवहारिक सहयोग आवश्यक रहेको बताउँदै आइरहेका छन्। न्यूकासल युनाइटेडका डिफेन्डर लुइस हल्ले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इङ्ल्याण्डका 22 वर्षीय खेलाडीले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। क्लबको बाल्यकालदेखिकै समर्थकका रूपमा आफ्नो बसाइ लम्ब्याउन पाउनु वास्तविक गर्वको क्षण भएको उनले बताएका छन्। सन् 2023 चेल्सीबाट न्यूकासलमा आबद्ध भए यता उनले क्लबका लागि 106 खेल खेलेका छन्। न्यूकासलका लागि यो गर्मी याम खेलाडीहरूको आगमन र बहिर्गमन दुवै हिसाबले व्यस्त रह्यो, तर लुइस हललाई टोलीमा पक्का गर्नु विशेष गरी महत्वपूर्ण कदम मानिएको छ। साँझ 6 बजेको न्युज फटाफट यति नै। हाम्रो अर्को बुलेटिन राति 8 बजे प्राइम स्थानीय समाचार हुनेछ। अहिलेका लागि प्रविधिमा सहयोग गर्ने जोनिस कार्की र प्राइम न्युज डेस्कसँगै म विकास तिमल सिन्हा बिदा हुन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने कतै ठाउँमै भेटिएन। अब स्कुल फर्कौँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
1: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
0: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै चेक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
1: फोन नम्बर 011-6627-33, 98-510-086-38, 98-41-50-86-38।
0: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौ। समय तथा पैसाका बचतका लागि एक पटक अवश्य पाल्नु होला।
2: हैन रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै घर आइपुगेको देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
3: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
2: ओहो, तैँले ठिकै गरिछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावी गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
3: त्यसको त चिन्तै छैन दाई, बनेपा फरविनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
4: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
3: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
4: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक, अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonipaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
3: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
2: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
3: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
2: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
3: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
2: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
3: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
4: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै। जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा। जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
3: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घण्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
4: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मंगलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
5: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
3: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निःशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-49-77-05, 9855-12-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भनेपा 5 काभ्रे पलाञ्चोक।
6: सबैजना लैङ्गिक हिंसा लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
7: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोच गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
6: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
7: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
6: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
7: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र कारवाही गरौँ।
1: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौँ। महिला पुरुष कोही पनि यो हिंसामा नपरौँ। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखे नगरपालिकाबाट जारी सन्देश।

0: हिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान, मिति 2083 असोज 9 गते शुक्रबार, स्थान इकाइ बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि, उप इकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल, उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार, इकाई ढुङ्खर्क, स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क, उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी, सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भोगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म। इकाई भकुण्डे, स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी, उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी, उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय कोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म।
0: इकाई पनौती, स्थान पनौती बेनकोइट पनौती, उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी, समय बिहान 7:30 बजेदेखि अपराह 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा, बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: हैन हो काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
3: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
2: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
3: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
2: के भने त आँखाको डाक्टरले?
3: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नु भएको छ।
2: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
4: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

सुन्नु न एकछिन है, एकछिन रोक्नुहोस् त। यो यो टुक्का मगाउनु, पहिला सुरुमा छोराबाट सुरु गरौँ क्या। छोराले चाहिँ पहिला सुरुमा, म त हजुर गरिबको छोरो कलाउटे दाइले एकचोटि मैले भनेको कुरा सम्झाइदिनु, अरूलाई सम्झाइदिनु है। 1 2 3 4

0: एक्सन एक्सन एक्सन एक्सन है, एउटो छोरो होइन यो छोरो ल अब चाहिँ आमाले गाउनु है, माटो छ बोलाउटे मेरो लागि प्यारो छ आमाले गाउनुहोस्
1: It's the prime time.
2: यति बेला साँझको 7 बजेको छ।

0: थोप्लो पाँच
1: प्राइम एफएम 104.5 मेगाहर्ज।
2: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
4: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
5: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
4: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
5: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
4: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
5: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
4: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
5: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस भिन्तुना इलेक्ट्रिक बनेपा बस पार्क बनेपा काभ्रे पलान्चो सम्पर्क नम्बर 011-6619-82
0: डिश होम खुशीको कनेक्शन।
2: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
3: चिन्ता नगर, यो जन्मजात पैतालाभित्र फर्कने समस्या हो जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र YHRDC बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, सस्तो खुट्टा, YHRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
4: नमस्कार, आजको यस प्रकृति IPM कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी IPM कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
5: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
6: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
7: IPM विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
6: मैले चाहिँ त्यो भन्दा पनि फरक IPM विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
8: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूले पनि IPM पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
6: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा IPM तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
9: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध, स्वास्थ्य नै जीवन हो, तसर्थ फोहोर मैला व्यवस्थित गरौं, फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं, जथाभावी फोहोर नफालौं, आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं, दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं, समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं, प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं, प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं, सडक र सडक पेचीमा निर्माण सामग्री तथा व्यवसाय जन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड रुपियाँ भन्दा धेरै जम्मा। बाढीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडापखाला।
1: झाडापखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले।
0: बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढी पीडितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
2: किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न काङ्ग्रेस इतर पक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिनको तीव्र प्रयोग।
3: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19
4: रेडियो। हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसीको विनाशकारी बारीले निम्त्याएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम

0: समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुराको नै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलिएन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
0: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्य विदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला, बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
2: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
0: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झुटा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिलेसम्म हाम्रो मानवीय क्षति चाहिँ 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन चाहिँ करिब 5000 नै हुनुहुन्छ अझै पनि। उद्धार गरिएको संख्या चाहिँ 13702 छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म।
0: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि

0: आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रुपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रुपियाँ मौजत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभेलिङ गरेर अब यो महिनाभित्र यावी लोडहरू अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: सड़क छिटो सञ्चालनमा ल्याउने 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काँग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्व

0: ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेशनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonifaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फरबिट एडुकेशनल करियर प्राइभेट लिमिटेड। जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए, केही पनि सिकेनन्, उनीहरूले दुःख पाए। जसले केही बुझे, केही सिके, उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए, उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा। जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
1: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
0: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चारदो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
2: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
3: ए आऊ न,
2: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
3: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
2: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
3: अहँ, मलाई केही थाहा छैन नि।
2: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गर्यो भने सजिलै निको हुन्छ।
3: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
2: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गर्यो भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लान्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDCमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनौ, ढिला नगरी HRDC बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, HRDC सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
4: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
5: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान

0: मान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा, विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
1: ए, अब हामीले के गर्ने त?
0: आवश्यक सामान तयारी गरौँ आमा, सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
1: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
0: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
0: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
1: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
0: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
0: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।
4: ल रवि सर, म अहिले निस्केँ, अलि हतारमा पनि छु। स्कुलको लागि ल्याब तथा अन्य सामानहरू लिन भनेर आएको, एकै ठाउँमा पाइने, कतै ठाउँमै भेटिएन। अब स्कुल फर्काउँ, खाली हात कसरी फर्काउनु? काठमाडौँसम्म जाउँ, समय छैन।
5: ल्याब तथा अन्य सामान, अरे सर, तपाईँ अर्पण साइन्टिफिक ट्रेडर्स पुग्नु भएन जस्तो छ। त्यहाँ कुरा मात्र होइन, ल्याब तथा विद्यालयका लागि आवश्यक अन्य सम्पूर्ण सामान पाइन्छ।
4: हामी कहाँ साइन्स ल्याबका सम्पूर्ण सामानहरू पाइन्छ, साथै स्कुल कलेजका युनिफर्महरू, स्वेटर, टाई, बेल्ट, ब्याच, मेडल्स, टोकन अफ लभ, साथै कलेजका लागि आवश्यक पर्ने ट्र्याक सुट, टी सर्ट, स्पोर्ट्स मेटेरियल्स, स्पोर्ट्स जर्सी एवं काभ्रे लगायत आसपासका स्कुल कलेज, नर्सिङ कलेज एवं हस्पिटलका लागि ल्याब डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्पर्क अर्पण साइन्टिफिक ट्रेडर्स तथा स्कुल्स गुड सप्लायर्स, बनेपा चण्डेश्वरी मार्ग, गणेश स्थान मन्दिरको ठिक अगाडि पछि।
5: फोन नम्बर 011-6677-33, 98-510-086-38, 98-41-50-86-38।
4: हामी विज्ञापन मात्र होइन, सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध गराउँछौँ। समय तथा पैसाका बचतका लागि एकपटक अवश्य पाल्नुहोला।
6: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
0: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
6: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
0: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
6: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
0: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
6: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
0: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
7: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा राति 8 बजेको प्राइम स्थानीय न्यूजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम स्थानीय न्यूज सुरु गरौं। नमोबुद्ध नगरपालिकाले गत आर्थिक वर्ष शिक्षा क्षेत्रमा 20,46,00,000 खर्च गरेको सम्बन्धी प्रसंगबाट नमोबुद्ध नगरपालिकाले शिक्षा क्षेत्रको विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक वर्ष 2082-83 20,46,28,000 रुपियाँ खर्च गरेको छ। नमोबुद्धमा 11 वडा छन्। 38 सामुदायिक र 8 संस्थागत गरी कुल 46 विद्यालय सञ्चालनमा छन्। सामुदायिक विद्यालयतर्फ 23 प्राथमिक, 4 आधारभूत र 11 माध्यमिक विद्यालय रहेका छन्। त्यसै गरी 49 बाल विकास केन्द्र, 2 सामुदायिक सिकाइ केन्द्र, 1 नमूना विद्यालय, कक्षा 11 र 12 विज्ञान विषय सञ्चालन भएको 1 विद्यालय तथा कक्षा 9-12 पशु प्राविधिक शिक्षा सञ्चालन भएको 1 विद्यालय रहेका छन्। 7 विद्यालयमा नर्सको समेत व्यवस्था गरिएको छ। शैक्षिक सत्र 2082-83 स्थानीय तहका विद्यालयमा 2,570 छात्र र 2,505 छात्रा गरी 5,075 विद्यार्थी अध्ययनरत छन्। तीमध्ये पूर्व प्राथमिक तहमा 729, प्राथमिक तहमा 2,091, आधारभूत तहमा 1,146, माध्यमिक तहमा कक्षा 9-10 706 र कक्षा 11-12 403 विद्यार्थी रहेका छन्। विद्यालयमा 49 बाल विकास केन्द्रका सहयोगी सहजकर्ता, 324 शिक्षक तथा 49 विद्यालय कर्मचारी कार्यरत रहेको शिक्षा शाखाले जनाएको छ। स्थानीय तहमा 3 सामुदायिक क्याम्पस समेत सञ्चालनमा छन्। माध्यमिक तहमा 25 स्थायी शिक्षक कार्यरत छन्। त्यसबाहेक करार 1, राहत 13, नगर शिक्षण अनुदान 5 र संघीय शिक्षण सहयोग अनुदान अन्तर्गत 8 गरी 52 शिक्षक कार्यरत छन्। उच्च माध्यमिक तहमा 10 उच्च माध्यमिक प्रशिक्षक 4 मावि प्रशिक्षक 2 तथा सहायक प्रशिक्षक 2 रहेका छन्। शिक्षा शाखा प्रमुख अधिकृत रामबहादुर तामाङका अनुसार दिवा खाजा, पाठ्य पुस्तक तथा छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुको साथै प्रधानाध्यापकहरूको बैठक तथा अन्य शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन गरिएको उनले बताए। स्थानीय तहले शिक्षा क्षेत्रमा लगानी बढाउँदै शैक्षिक पहुँचसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाइएको छ। जिल्ला सहकारी संघ काभ्रेले 59 स्थापना दिवसको अवसरमा वृद्ध वृद्धालाई भोजन तथा न्यानो जुत्ता वितरण गरेको छ। पनौतीमा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको सम्मानमा उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेले जानकारी दिए। सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवस तथा खुसी औँसीको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो। कार्यक्रमले ज्येष्ठ नागरिक प्रतिको सम्मान, मानवीय सेवा र सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको सहकारी संघको विश्वास छ। कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। यता स्थापना दिवसको अवसर पारेर बनेपा स्थित कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ। कार्यक्रममा जिल्ला अध्यक्ष अमन पोटे, उपाध्यक्ष शान्ति लामा तामाङ, सचिव प्रकाश बन्जारा, बचत संघका अध्यक्ष उदयराम कायस्थ, म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल प्रसाद दाहाल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद नेउपाने लगायत सहकारी कर्मीको उपस्थिति रहेको थियो। भदौ 10 गते आएको भीषण भोटेकोसी बाढीमा बेपत्ता तथा मृत्यु भएका अभिभावकका 29 छोराछोरीलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन जिल्ला कार्य समिति सिन्धुपाल्चोकले निशुल्क पढाउने निर्णय गरेको छ। प्याप्सनले रसुवा स्थित भोटेकोसी बाढी प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10,48,554 रुपियाँ सहयोग समेत गरेको छ। भोटेकोसी बाढीमा बेपत्ता तथा मृत्यु भएका अभिभावकका 29 बालबालिका जिल्लाभित्रका 19 निजी विद्यालयमा अध्ययनरत रहेको तथ्याङ्क सार्वजनिक गर्दै प्याप्सनले उनीहरूलाई निशुल्क पठन पाठन, पोसाक, पाठ्य पुस्तक लगायतका शैक्षिक सामग्रीको व्यवस्था गर्ने जनाएको छ। बाढीमा अभिभावक गुमाएका बालबालिकाको शिक्षामा समस्या उत्पन्न नहोस् भन्ने उद्देश्यले उनीहरूलाई निशुल्क पढाउने निर्णय गरिएको प्याप्सनका पूर्व अध्यक्ष एरोन लेप्चाले जानकारी दिए। बाढी प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

कोषमा सहयोग गरिएको उनले बताए। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रामेछापमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका 5 स्थित श्री भैरवी माध्यमिक विद्यालयमा आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवालको कमाण्डमा खटिएको प्रहरी टोलीले विद्यालयमा आत्महत्या रोकथाम, मानसिक तनाव व्यवस्थापन तथा जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग गर्नुपर्ने विषयमा प्रशिक्षण दिएको थियो। कार्यक्रमका क्रममा आत्महत्याका जोखिमका संकेत पहिचान गर्ने, समस्या तथा तनावमा रहेका व्यक्तिसँग सकारात्मक व्यवहार गर्ने र आवश्यक परेमा सम्बन्धित निकायबाट सहयोग लिने जस्ता विषयमा समेत जानकारी गराइएको प्रहरीले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थी तथा समुदायका व्यक्तिहरूलाई आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक पर्सा, पम्पलेट वितरण समेत गरिएको थियो। विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर 10 तारिकमा मनाइन्छ। आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने, मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने वातावरण बनाउने र समस्यामा परेका व्यक्तिलाई सहयोग तथा साथ प्रदान गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएको छ। रामेछाप उद्योग वाणिज्य संघले सिन्धुली, खुर्कोट, रामेछाप, दोलखा सडक खण्डमा ढुवानीका साधनहरू दिउँसोको समयमा समेत सञ्चालन गर्न आवश्यक पहल तथा समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय रामेछाप समक्ष अनुरोध गरेको छ। संघले जिल्ला प्रशासन कार्यालय रामेछापमा अनुरोध पत्र पठाउँदै बुझाउँदै व्यापार व्यवसाय तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र ढुवानीमा देखिएका समस्यालाई मध्यनजर गर्दै दिउँसोको समयमा समेत ढुवानीका साधन सञ्चालन गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको हो। ढुवानीका साधन सञ्चालनमा समय सम्बन्धी प्रतिबन्ध तथा असहजताका कारण व्यवसायी, उद्योगी तथा उपभोक्ताले विभिन्न समस्या भोग्नु परेको संघको भनाइ छ। विशेष गरी निर्माण सामग्री, खाद्यान्न, दैनिक उपभोग्य वस्तु लगायतका सामग्री ढुवानीमा कठिनाइ हुँदा व्यापारिक गतिविधि प्रभावित हुनुको साथै वस्तुको मूल्यमा समेत असर पर्न सक्ने संघले जनाएको छ। संघले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सम्बन्धित निकायका नियमहरूको पालना गर्दै व्यावसायिक ढुवानीका साधनलाई आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने संघको माग छ। रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको आर्थिक गतिविधि तथा व्यवसाय सञ्चालनलाई सहज बनाउन, ढुवानी व्यवस्थालाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेको जनाएको छ। संघले समस्या समाधानका लागि प्रशासन तथा सम्बन्धित निकायबाट सकारात्मक पहल हुने अपेक्षा व्यक्त गरेको छ। राति 8 बजेको प्राइम स्थानीय न्युज सकियो। हाम्रो अर्को बुलेटिन राति 9:15 हुनेछ। अहिलेलाई प्राइम न्युज डेस्कका साथै प्रविधिमा सहयोग गर्ने जोनिस कार्कीलाई धन्यवाद दिँदै म विकास तिमल सिन्हा बिदा हुन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मंगलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
1: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 98-40-49-77-05, 98-512-071-34। 1 वर्षदेखि 5 वर्षका बालबालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बालबालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चो।
2: सबैजना लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
3: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोज गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
2: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
3: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
2: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
3: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिन भित्र उजुरी दिनु पर्दछ। अङ्ग भङ्ग हुने गरी तेजाब जन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानून बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौ, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनलाई कारवाही गरौं।
0: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं। महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखे नगरपालिकाबाट जारी सन्देश।
4: खाजा खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी?

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस भिन्तुना इलेक्ट्रिक बनेपा बस पार्क बनेपा काभ्रे पलान्चो सम्पर्क नम्बर 011-6619-82
0: डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलान्चोको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउन

मलाई स्वास्नी चाहियो, बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि मास्दैन मास्दिने।

हिजो साँझ के भएछ कुन्नी, साह्रै किचकिच गरिछ, सोझी केटी ल्याउँछु भनेको त साँढे पो परिछ, देख्यौ नि मेरा जिग्रीहरू कस्तरी फसे, म लुते बिरालो जस्तो भएर।

0: बिन्दवासिनी
1: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ। म त धेरै चिन्तामा छु।
2: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, स्वस्थ खुट्टा, एचआरडीसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।
3: ओहो पाँडे, निकै खुसी देखिन्छ। कता गएर आएको छ त?
4: मिरियामै कहाँ गएर आउनु नि? दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ। त्यहीँ गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यहीँ गएर उपचार गरेर आइज है।
3: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
5: साथै प्रत्येक शनिबार 15 मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
6: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070 17।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डिएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमुना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरू मध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्यूयोर्कको ग्राउन्ड जिरोमा पीड़ित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू 2 विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार 2 टेलिफोन सम्वाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आग लागि भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले केभ स्थित पेट्रोल स्टेशनहरूमा हमला गर्दा 2 ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अधिकरमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेना सहित 10,000 सुरक्षा कर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डिएनए नमुना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डिएनए चाहिँ
0: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डीएनए नमुना मध्ये करिब 300 परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत
2: 1386 र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 सेरोफेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितवनमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो कारणले ठुलो लैजानको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुङ्गिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्नु चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट सूच्य निकायले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होप चाहिँ छोडेको अवस्था छैन। त्यो कारणले अब एउटा सर्टर रेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ दोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम डेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 क्याम्पमा मानिसहरूलाई खाना र राहतको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेको छ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू गरिरहेको। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले, टनेलभन्दा बाहिरको काम दलदल आदि इत्यादिको चाहिँ सर्च रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई चाहिँ रोकेका पनि छैन। एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी, एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सखा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भएपछि हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्लि नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ, जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ, त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, होइन, जस्तो रसुवाको लेयर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
6: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै, त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला, अथवा त्योभन्दा थोरै माथिको लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
1: त्यो काम सकिन कति दिन लाग्छ अझै?
6: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
1: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
6: अब 4-5 भित्रमा चाहिँ सकिन्छ।
1: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
6: हामी अहिले चाहिँ ग्राभल सर्फेसम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई फ्लो गर्न दिन्छौँ।
1: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ, त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ टिम गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Prime FM 104.5 MHz
1: जापान नेपालीहरूको सपनाको देश पढ्नुहोस् या रोजगारीका लागि जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा भाषा शिक्षण सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ याद गर्नुहोस् टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ
2: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग कम्प्युटर प्रशिक्षण विभाग 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ
1: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592 मोबाइल नम्बर 9823-011-567
3: ए लक्ष्मी कस्तो छ तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी
4: ए आऊ न
3: किन यति न्याउरो अनुहार बनाएर बसेकी त
4: हेर न मिना यो मेरो पहिलो बच्चा हो तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ सिधा छैन जस्तो छ के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त
3: अरे

0: बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ। होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ। ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा एघारमा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडिसीमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुड समयमै चिनाऊ, ढिला नगरी एचआरडिसी बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, एचआरडिसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।
1: पनौती नगरपालिका वडा नम्बर 4 को अनुरोध। बाल बालिकालाई श्रममा नलगाऊ, बाल श्रम मुक्त समाजको निर्माण गरौ।
2: बाल बालिकालाई बाल काम सिकाऊ, बाल श्रम हटाऊ।
1: बाल बालिकालाई श्रममा लगाउँदा कस्तो असर पर्छ?
2: पढ्नबाट वञ्चित हुन्छन्, पारिवारिक माया र स्नेहबाट टाढा रहन्छन्।
1: क्षमता भन्दा बढी श्रम गर्दा शारीरिक तथा मानसिक वृद्धिमा प्रतिकूल असर पर्छ।
2: बेचबिखन तथा ओसार पसार, हिंसा र दुर्व्यवहारमा पर्ने जोखिम रहन्छ।
1: त्यसैले बाल बालिकालाई श्रममा होइन विद्यालय पठाऊ। बाल बालिकालाई श्रममा लगाए के हुन्छ? कसैले पनि बाल बालिकालाई ललाई फकाई, झुक्याई, डर, त्रास, प्रलोभन, दबाबमा पारे वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकका रूपमा काममा लगाउनु हुँदैन।
2: यसको विपरीत श्रममा लगाएमा 1 वर्षसम्म कैद वा 50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
1: त्यसैले आफ्नो घर तथा व्यवसायमा बाल श्रमिकको प्रयोग नगरौ।
2: बाल श्रमिक प्रयोग भएर उत्पादन भएका वस्तु तथा सेवाको उपभोग बन्द गरौ।
1: पनौती नगरपालिका वडा नम्बर 4 को कार्यालय काभ्रे पलाञ्चोक।
3: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती 6 नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडी। प्रोप्राइटर अरुण कर्मचार्य। मोबाइल नम्बर 98400-72027।
4: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
5: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
4: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
5: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
4: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
5: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
4: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
5: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एग्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-66-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
6: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ।

0: तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा। जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
1: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
0: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।
2: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछु न अब तिम्रो बाबाले टिभी, मा आएको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
4: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौ, जो धेरै समय टिकोस्, कि कसो बाबु?
2: हुन्छ बाबा, गइहालौँ।
0: सबैको चिर परिचित अनेपाको 4 बाटो चोकैमा रहेको सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको 4 बाटो प्रहरी बिट सँगै हामी कहाँ एलईडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ता बन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झन होला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 98-41-40-58-94, 98-41-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मंगलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
5: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
1: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर
2: अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय पनेपा नगरपालिका 5 काभ्रे पलाञ्चोक। समय बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 98-40-49-77-05, 98-512-071-34। एक वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भनेपा 5 काभ्रे पलाञ्चोक।

0: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगेका देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
1: हेर्नुहोस् दाई, अब यो दसतिर मन्डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
0: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावी गएर फस्लास् नि फेरि। राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
1: त्यसको त चिन्तै छैन दाई। बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
2: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्विन एजुकेशनल करियर प्राइभेट लिमिटेड।
1: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
2: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फर्विन एजुकेशनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक, अपोजिट टू ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonipaforbid@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फर्विड एडुकेसनल करियर प्राइभेट लिमिटेड।

0: बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उपइकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
2: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङखर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क। उपइकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उपइकाई खरे पागु सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
2: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उपइकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उपइकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस भिन्तुना इलेक्ट्रिक बनेपा बस पार्क बनेपा।
4: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा प्राइम नाइन न्यूजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम नाइन न्यूजमा हामी दिनभर घटेका मुख्य नौ घटनालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दछौं। नाइन न्यूज शुरू गरौं आज नम्बर 9 परेको न्यूजबाट। न्यूकासल युनाइटेडका डिफेन्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इङ्ल्याण्डका 22 वर्षीय खेलाडीले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। क्लबको बाल्यकालदेखिकै समर्थकका रूपमा आफ्नो बसाई लम्ब्याउन पाउनु वास्तवमै गर्वको क्षण भएको हलले बताएका छन्। सन् 2023 चेल्सीबाट न्यूकासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। न्यूकासलका लागि यो गर्मीयाम खेलाडीहरूको आगमन र बहिर्गमन दुवै हिसाबले व्यस्त रह्यो, तर लुइस हललाई टोलीमा पक्का गर्नु विशेष गरी महत्वपूर्ण कदम मानिएको छ। हलले आफ्नो खेलको रक्षात्मक पक्षमा सुधार गरेका छन् र आफ्नो उत्कृष्ट लयमा हुँदा उनले च्याम्पियन्स लिगमा बार्सिलोनाका स्टार लामिन यामाललाई समेत ओपन प्ले अर्थात् खेलको सामान्य अवस्थामा रोक्न सक्ने क्षमता प्रमाणित गरेका छन्। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धता भन्दा व्यवहारिक सहयोग आवश्यक रहेको बताउँदै आएका छन्। यसैबीच चीनी राष्ट्रपति शी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चीनी विदेश मन्त्रालयले जनाएको छ। ब्रिक्स उदयमान तथा विकासोन्मुख अर्थतन्त्र भएका देशबीच आर्थिक, राजनैतिक, व्यापारिक, वित्तीय, प्रविधि र बहुपक्षीय सहकार्य बढाउने अन्तर सरकारी समूह हो। अहिले ब्रिक्समा 11 सदस्य राष्ट्र छन्। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कारवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाएकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिइन्। अस्ति भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवानले अस्पतालको मूल गेट बाहिर शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पतालले उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा सीआर भइरहेको मन्त्री मेहताले जानकारी दिइन्। राप्रपाले पार्टीले कारवाही गरेका र कारवाही प्रक्रियामा रहेका 7 नेतालाई पार्टीको कुनै गतिविधिमा संलग्न नगर्न निर्देशन दिएको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले काठमाडौँ, चितवन, दोलखा र धादिङ जिल्ला समितिलाई पत्र पठाउँदै ती नेताहरूलाई पार्टी गतिविधिमा सहभागी नगराउन भनेका हुन्। उद्धव थापा, राजेन्द्र प्रजापति, राजु विष्ट, गिरबहादुर तामाङ पार्टीको साधारण सदस्यबाट निष्कासन भइसकेको र मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङलाई कारवाही प्रक्रियामा रहेको पत्रमा उल्लेख छ। भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा करिब 13 अर्ब रुपियाँ मौजदात रहेको छ। भदौ 10 गते रसुवाको लेन्दे खोला हुँदै भोटेकोशी भएर त्रिशुलीमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावितको उद्धार तथा राहतका लागि सरकारले आर्थिक सहयोग गर्न आह्वान गरेको थियो। देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो। अहिले राहत कोषमा
13,23,81,81,267 रुपियाँ मौजदात रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। कोषमा जम्मा भएको यो रकम मध्ये 9 वाणिज्य बैंकका खातामा 9,68,23,55,25 रुपियाँ मौजदात छ। त्यस्तै 2 वाणिज्य बैंकमा 2,32,84,77 अमेरिकी डलर मौजदात रहेको जनाइएको छ। अहिलेसम्म बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट 1 रुपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आज बसेको नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले 2 प्रतिवेदनलाई एउटै बनाउने निर्णय गरेको छ। कार्यदलका सदस्य सचिव रहेका पार्टीका महासचिव शंकर पोखरेलले लेखेको 65 पृष्ठको प्रतिवेदन र यसलाई खनन गर्दै कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापा बादलले तयार पारेको 39 पृष्ठको प्रतिवेदन दुवैलाई एकै प्रतिवेदनमा समेट्ने निर्णय आज बसेको कार्यदलको बैठकले गरेको हो। महासचिव पोखरेलले लेखेको प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव छ भने उपाध्यक्ष बादलको प्रतिवेदनमा उनलाई हटाउन नहुने अडान प्रस्तुत गरिएको छ। आफूलाई अपदस्थ गर्ने प्रतिवेदन तयार पारिएपछि अध्यक्ष ओलीकै निर्देशनमा उपाध्यक्ष बादलले महासचिव पोखरेलको प्रतिवेदन विरूद्ध अर्को प्रतिवेदन तयार पारेका थिए। आज ती दुवै प्रतिवेदन कार्यदलको बैठकमा पेश गरिएका हुन्। बैठकमा कार्यदलका संयोजक बादलले आफ्नो तर्फबाट र महासचिवका तर्फबाट भनेर 2 प्रतिवेदन पेश गरेका थिए। यस विषयमा बैठकमा छलफल भएको र दुवै प्रतिवेदन समेटेर एउटै बनाउने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। यो सँगै परस्पर विरोधी प्रतिवेदन एउटै कसरी बन्ला भन्ने चासो तीव्र बनेको छ। महासचिव पोखरेल ओलीलाई अध्यक्षबाट हटाउनै पर्ने लाइनमा छन् भने बादलले ओलीको विकल्प नभएको जिकिर गरेका छन्। यसका लागि उनले पटक पटक निर्वाचनमा पराजित व्यक्तिहरू समेत पार्टी नेतृत्वका निम्ति योग्य र सक्षम ठहरिएर जिम्मेवारी वहन गरेका दृष्टान्त अनेक रहेको तर्क गरेका छन्। यस्तै उनले 70 उमेर हद पनि नेतृत्वबाट विदाको आधार हुन नसक्ने जिद्दी गर्दै चिनिया कम्युनिस्ट पार्टी र साइप्रसको उदाहरण दिएका छन्। निजी क्षेत्रको खस्किदो मनोबल र नीतिगत असहजता हटाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन र उद्योगी व्यवसायी बीच झन्नै 2 गम्भीर छलफल भएको छ। सुरुमा आधा घण्टाका लागि तय गरिएको छलफल लम्बिँदै 2 तन्किएको हो। छलफलमा चौधरी समूह सिजीका विनोद चौधरी, आईएमई समूहका चन्द्रप्रसाद ढकाल, राजनीतिज्ञ एवं लिटल एन्जल्स एजुकेशन ग्रुपका उमेश श्रेष्ठ र गोल्यान समूहका पवन कुमार गोल्यान सहभागी थिए। प्रधानमन्त्री बालेनले भाटभटिनी समूहका मीनबहादुर गुरुङलाई पनि छलफलमा डाकेका थिए तर उनी भने स्वास्थ्य अवस्था ठिक नरहेकाले उपस्थित भएनन्। उद्योगी व्यवसायीसँग छलफलको सबै चाँजो पाँजो राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा व्यवसायी समेत रहेकी विदुषी राणाले मिलाएकी थिइन्। प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका समस्या समाधान गर्न आवश्यक परे विद्यमान कानून संशोधनदेखि नयाँ कानून निर्माणसम्म का लागि तयार रहेको बताएका थिए। सोही छलफलमा उनले अनाहकमा व्यवसायीलाई धरपकड नगर्ने र ढुक्क भएर लगानी विस्तार गर्न आग्रह समेत गरेका छन्। निजी क्षेत्रले भोगिरहेका समस्या, लगानी स्थिति र त्यसलाई प्रवर्धन गर्ने विषयमा प्रधानमन्त्रीसँग राम्रो र गहिरोसँग छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा आईएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। उनका अनुसार नीतिगत असहजताका कारण निजी क्षेत्रले भोगिरहेका समस्याको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। निजी क्षेत्रका समस्या, सुझाव र नीतिगत विषयहरूमा निरन्तर छलफल तथा समन्वय गर्न सरकार र निजी क्षेत्रबीच नियमित बैठक बस्ने गरी एउटा स्थायी संयन्त्र निर्माण गर्ने विषयमा समेत प्रधानमन्त्री सकारात्मक देखिएका ढकालले बताए। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा आउँदो असोज 8 सम्बोधन गर्ने भएका छन्। महासभाको उच्च स्तरीय सामान्य बहस असोज 6-12 अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस पटकको महासभाको नारा विश्वास पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि
परिणाममुखी संयुक्त राष्ट्रसङ्घ रहेको छ। संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपाल सहित 50 देशका सरकार प्रमुखहरू सहभागी हुनेछन्। मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव मार्फत प्राप्त जनादेश सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न 81 महासभा महत्वपूर्ण अवसर हुने बताए। यस विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता र बढोत्तरीताका लागि उच्च स्तरबाटै आह्वान गर्न समेत यो महासभा महत्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गरे। यही 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोग्नु परेको छ। यसले नेपाल जलवायु संकटको दृष्टिले जोखिममा रहेको पुनर्पुष्टि गरेको छ। साथै महासभामा नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गरिने उनले बताए। यस सन्दर्भमा हानि तथा नोक्सानीको सम्बोधन सम्बन्धी कोष लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री बालेन शाहले गौरी कुमारी यादवलाई हटाएर दीपक शाहलाई मन्त्री बनाउँदा राजसभा सभापति रवि लामिछानेलाई शपथ अघि मात्र जानकारी गराएपछि असन्तुष्टि बढ्दै गएको छ। राजसभा स्रोतले मन्त्री नियुक्ति जस्तो महत्वपूर्ण निर्णयमा सभापति जानकारी बाहिर रहनु सही तरिका नभएको भन्दै असन्तुष्टि जनाएको हो। निवर्तमान उद्योग मन्त्री गौरी कुमारी यादवसँग प्रधानमन्त्री बालेन शाह असन्तुष्ट छिए भन्ने जानकारी राजसभा सभापति रवि लामिछानेलाई थियो। तर प्रधानमन्त्रीले तुरुन्तै उनलाई हटाएर दीपक शाहलाई मन्त्री बनाउँदैछन् भन्ने लामिछानेको जानकारीमा थिएन। सभापति लामिछानेले आफ्नो कोटाबाट विगतमा गौरी कुमारी मन्त्री बनेको तर उनलाई हटाएर बिहिबार नयाँ मन्त्री ल्याउँदा आफूलाई एक वचन नसोधिएको विषयलाई नोटिसमा लिएका छन्। प्रधानमन्त्री कार्यालय तथा राष्ट्रपा उच्च स्रोत दुवैले नयाँ मन्त्री नियुक्तिको विषयमा रवि पूर्णत जानकारी बाहिर रहेको शपथभन्दा अगाडि जानकारी गराइएको पुष्टि गरेका छन्। अमेरिका इरान युद्धका कारण पश्चिम एसियामा ग्यास तथा पेट्रोलियम लगायत संकट थपिँदै जाँदा त्यसको असर नेपालमा पनि परेको थियो। मन्त्री यादव आउँदै गर्दा नेपाल त्यस अगावै अभाव झेलिरहेको थियो तर प्रधानमन्त्री कार्यालयको बुझाइमा उनले त्यसलाई पूर्णत टार्न नसके पनि न्यूनीकरण गर्न असमर्थ भइन् अनि बालेन आफैले एक्सन लिएका हुन्। मन्त्री नियुक्ति अघि पार्टी सभापति र प्रधानमन्त्री बीच शक्ति सन्तुलन बनाइराख्ने पर्याप्त कोसिस नभएको र कहीँ न कहीँ ग्याप रहेको बुझाइ दुवै पक्षको छ। राति 9:15 प्राइम 9 न्युज सकियो। प्राइम 9 न्युज सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिन सकिएका छन्। हाम्रो अर्को बुलेटिन भोलि बिहान 9 बजे हुनेछ। आजका लागि विभिन्न स्थानमा रहेका प्राइम रिपोर्टरसँगै न्युज डेस्कबाट विनोद नेउपाने, मोतीराम तिमल सिन्हा, गोमा थापा तथा प्रविधिमा सहयोग गर्ने जोनिस कार्की सहित म विकास तिमल सिन्हा बिदाउन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। हवस् त, नमस्कार, शुभरात्रि।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलिक चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईँहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईँको लागि CWC पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क CWC पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर मेडिकल पोलिक्लिनिक, अग्रिम नाम दर्ताको लागि 011-6601-67, 98-11-6605, लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, CWC पोलिक्लिनिक।

0: थोप्लो 5
1: प्राइम एफएम 104.5 मेगाहर्ज।
2: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
3: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
4: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पाशुको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
5: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
4: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
0: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
4: जाइका तथा लभ ग्रीन जापानको सहयोगमा लभ ग्रीन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।

आदरणीय श्रोता, आजका लागि हाम्रो सम्पूर्ण प्रसारण यही समाप्त हुन्छ। बिहानदेखि सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। भोलि झिसमिसे उज्यालो सँगै बिहान पुनः यहाँहरूसँग भेट्न आउने वाचा गर्दै पुनः यहाँहरूको मिठो निधरीको कामना गर्दछौ। शुभरात्री।

आनेको बोक्सिने फ्ल्याट, बुढा नि आएको थियो गेडामा लात, हजुर औ पित्री कि काने डेड, सुड्डीला गुम्मा र कराट्या, जुन रम्किन्छ पर दस पित्ता, मेरो आँखा घुम्छ भाइ दस दिशा, अलिक बिस्तारै बोल नचिच्या, फेरि कण्डमा भाला भाइ।

0: you do, much miss you do, much miss circle few, circle few. Timpani na bhai ma kasari jiu, no. Rat bari chat padi tes pachi raksi pyo, chhu. Tim samay basam ki garu ma purpa miu, so confused. मिल्दैन टाइम कल गर्न तर तिमीलाई मिस गर्छु हरपल मन सोच्नु बिजी भयो जलपलमा मेरो लाइफमा छुट्टै प्रब्लम छ सबसँग टाढा भयो झन् झन् म छोडिसक्छु साथीभाइहरूको भर पर्न आज भोलि मलाई आफैसँग डर लाग्छ यो भन्दा कति हुने होला बर्बाद म
1: तर तिम्रो म
0: तिम्रो म सुन भइराखे पनि म तिमीसँगै छु
2: सँगै छु
0: दिनभरि भन्न सक्छु आई लभ यु ब्रो
2: इट्स ट्रु
0: सो वान बाय दुई तिन दिन मिस यु टु मच मिस यु टु मच फर सर्कल फिल
2: सर्कल फिल
0: तिम पनि नभए म कसरी जिउ रातभरि चटपटि त्यसपछि रक्सी पिउ तिमीसँगै बसौँ कि गरौँ म पर्पन पिउ सो कन्फ्युज
3: मेरो नि गल्ती छ आई गेट द्याट अब दिन्न म तिमीलाई मात्रै दोष नसा त गरेँ मैले के पुगेकै छैन मलाई तिम्रो डोज रोलर कोस्टर जस्तै स्विङ भइरहेछ तिम्रो मुड कति हाई जाने लोज घरले छोरो जन्माइदेऊ बरु एउटा सानो फ्यामिली होस् कुराहरू स्ट्रेट अप होला तिमी पनि भइसक्यो फेयर अप चाहिँदैन कुनै पनि खालको फेक लभ कतिचोटि ट्रु कतिचोटि भयो

0: आदरणीय श्रोता शुभ प्रभात, यहाँको शुभ दिनको कामना गर्दै आज पनि यहाँहरूको सामु उपस्थित भइसकेका छौँ। सूचना समाचार र मनोरञ्जनको साथ रातको 11 बजेसम्म यहाँहरूसँग रहनेछौ। आजको दिन यहाँहरूको पूर्ण साथ पाउने आशाका साथ पुनः यहाँहरूको शुभ दिनको कामना गर्दछौ। शुभ प्रभात।
1: It's the prime time.
0: यति बेला बिहानको 5 बजेको छ।

0: तनाव पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
1: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् तै, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
2: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनुहोला।
3: हाम्रा सेवाहरू
4: 24 घन्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
3: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
2: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
3: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
4: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
2: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
3: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ।
2: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
3: सम्पर्क नम्बर 011-6643-32, 98-035-5748-92।
2: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड।
1: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
5: होइन ए काका, के को गनगन हो तपाईँको, यो अलिक खुलस्त भन्नुहोस् त।
1: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
5: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
6: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा, यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 98-40-68-88-94, 98-49-27-98-98।
7: नमस्कार मामा, कता हुनुहुन्छ?
0: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
7: कहाँको हाट बजार हो मामा?
0: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
7: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
0: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक दोलखा रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक दोलखाघाट सुकुते घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
7: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँच खालको कोसेली लिन हाट बजार पस्छौँ, त्यतै भेटौँला है त मामा।
0: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँच खाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा
8: वडा नम्बर 4 को कार्यालयको समन्वय र लभग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
1: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नु पर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
2: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
1: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यही जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
0: बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
1: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
3: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनि अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौँ।
1: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: भायोनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट भायोनेट अब सबै कनेक्टेड
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल पनौती छ नवबुद्ध मार्ग ग्लोबल आईएमई बैंक पछाडि प्रोप्राइटर अरुण कर्मचार्य मोबाइल नम्बर 98400072727
3: होइन रमेश कता गएर आइस फेरि आज सधैँ बिहान झोला बोकेर गएको देख्छु फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगेको देख्छु दिउँसो फेरि कतै निस्किया पनि देख्दिन के गर्दैछस् है त
4: हेर्नुहोस् दाई अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ मैले त अब जापान जाने निर्णय गरेँ त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त
3: ओहो तैँले ठिकै गरिछस् आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ बरु कहाँ गइस है तैँले जतावायु गएर फस्लास् नि फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा
4: त्यसको त चिन्तै छैन दाई बनेपा फरविनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ त्यति मात्रै होइन यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो त्यसैले म त ढुक्क छु
5: हजुर जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड
4: जापानको 15 भन्दा बढी सहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको हरेक इन्टेकमा उच्च भिसा दर नेपालभर विभिन्न 16 सहरहरूमा शाखा कार्यालय रहेको जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ प्रत्येक हप्ता क्लास टेस्ट गराउने ग्रुपमा आउनेलाई विशेष छुट
5: 100% COE रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क सम्पर्क टेलिफोन नम्बर 9851276632 9851276632 9849132084 इमेल bonepaforbit@edu@gmail.com सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक मेसेन्जर भाइबर टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ अब बनेपाबाट जापानको उडान भर्न बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड
4: साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला म त अलमलमा परे यार
3: अलमलमा पर्नै पर्दैन नि साथी काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि
4: ए हो र अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त
3: प्रवेश परीक्षा त दिनुपर्छ तर तिमी चिन्ता नगर प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ
4: यति धेरै सुविधा रहेछ फिस त धेरै महँगो होला नि
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ
4: ओहो बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा समय सापेक्ष विषय किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए
3: हजुर उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ सही शिक्षा सही निर्णय सफल भविष्यको पहिलो पाइला
5: चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम सिएमसी फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661